मैं जदों ही गुरु ग्रंथ साहब तो रुमाला चुके मैं गुरु नानक दा सीना गुरु नानक दा दिल नजर आया। तैनू किवें कागज नजर आ गए, तैनू किवें अखर नजर आ गए। ए अखर जितने सारे ने सचखंड दे समझो तारे ने, दूजे तारे तां टुट जांदे ने, आकाश दे तारे तां टुट जांदे ने, पर ए तारे किवें टुटण। इन्हां तारियां नूं वी लोकां ने तोड़न दी कोशिश कीती, पर ए तां अरश दे तारे नहीं, ए तां दरगाही तारे ने। ए अखर जितने सारे ने सचखंड दे समझो तारे ने, सुखमनी चन बने आई है। सुखमनी साहब चंद्रमा वांग शीतल है। सुखमनी चन बने आई है। ए जप जी सूरज प्यारे ने। हुण अगली गल बड़ी कमाल दी, ओ कहंदे ने कि ए वरके स्वर्ग दी धरती ने, ए वरके स्वर्ग दी धरती ने, ए स्याही जन्नत दा पानी है, ए बाणी सच्ची बाणी है, अमृत दी कोई ए खाणी है। ए ओ पवित्र बाणी, बाणी बारे कुछ पुरातन लोकां ने ए ख्याल अपना प्रगटाया कि ए बाणी किते उथों तां नहीं आई जिथे समुंदर दे विच भगवान विष्णु आराम कर रहे ने ते लक्ष्मी उन्हां दी सेवा कर रही है, किते बाणी उथों तां नहीं आई। किसे ने ख्याल जाहिर कीता जिथे शिवजी शंकर जी कैलाश पर्वत ते तपस्या करदे ने कि बाणी किते उथों ना आई होवे। एक होर ने ख्याल दा प्रगटावा कीता, आकाश विच कोई ऐसा मंडल ना होवे, आकाश विच कोई ऐसी धरती ना होवे जिथों बाणी आई होवे। कहंदे ने दिल दियां गहराइयां विच पहुंच जाओ, बाणी दा जिक्र करन लगा, उस खीर समुंदर चों, गंभीर समुंदर चों, समुंदर तों वी थले चले जाओ, शायद कोई ऐसी थां होवे। उस खीर समुंदर चों, गंभीर समुंदर चों, कवला चू ब्रह्मा सन कई रंग विखाले ने, शायद कोई कवल जिथों ब्रह्मे ने जन्म लिया, शायद कोई उस थां ते ऐसा केंद्र होवे जिथों बाणी आई। कवला चू ब्रह्मा सन कई रंग विखाले ने, वाह चोज निराले ने। ते सात संगत ऐसरा ध्यान दियो, एदियां रमजां कुछ गुजियां ने, नखरीलियां रुमकां ने, नशरीलियां ठुमकां ने, कुछ गुजियां लाइयां ने, रमजां समझाइयां ने। ते स्याही की है जिस स्याही नाल बाणी लिखी गई, ए कजली राणी है, कोई मस्त दीवानी है। ते अखर की ने
سونی جی زلفاں وچ اس موتی گندے نے جیوں لٹکن بندے بندے نے تے آ بڑی کمال دی گل ہے ہاتھ پریم سراہی اے مستی چ پلائی اے تسی وی تا پریم دی سراہی پی کے بیٹھے ہو نا ہاتھ پریم سراہی اے مستی چ پلائی اے انگت دے انگ لگا امرو تو امر بنا گردیو بنا دیئے نانک اکھوان دیئے آئی کتھوں کیلاشوں لتھیئے آکھیا نہیں آکاشوں لتھیئے اے پویتر بانی آکھیا نہیں پھر آئی کتھوں ہیں کہندن اے نور الہی اے اے جوت الہی اے دیگاں وچ کڑ کڑ کے تویاں تے سڑ سڑ کے اے نور الہی اے اے جوت الہی اے دیگاں وچ کڑ کڑ کے تویاں تے سڑ سڑ کے کرنی دے مالک نے اے آکھ سنائی اے تاں بیڑ بنائی اے او پویتر بانی نمشکار کر دیں پویتر بانی نو گرو کرپا کرے سن سن جیواں تیری بانی اتے جس پروار والوں اج لنگر ہے ستگر پاتشاہ اس پروار تے سر تے برکت پریا ہاتھ رکھے جنہاں نے ساریاں سنگتاں دیاں خوشیاں لئیاں اتے گرو بخشش کرے بچیاں دے جنم دن منائے ہوئے مبارک ہون تے تسی سارے اسیس دے ہو آخری پنکتی وچ دوئی کر جوڑ مانگو اک دانا صاحب تٹھے پاواں ساس ساس نانک ارادے آٹھ پیر گن گاواں